0: जी इकबाल साहब, आपकी फरमाइश हमने आपके लिए पेश की, यकीनन आपको पसंद आया होगा गीत। और जिस बारे में आपने कहा कि जी बात कीजिए, इंशाल्लाह ज़रूर उस पर भी हम थोड़ी देर में बात करते हैं। प्रोग्राम सुनते रहिएगा, ब्रेडफोर्ड एशियन रेडियो के साथ साथ रहिएगा आप। नाहिद साहिबा, बहुत शुक्रिया, बहुत मेहरबानी, आप प्रोग्राम में शामिल हुई। और वो जो एक मिसरा ही हमें याद है, पूरा शेर तो याद नहीं है, माजरत, किसी शायर ने कहा था कि क्या है, उस हर तान है दीपक, उस गैर, हाँ पहला मिसरा था, उस गैरत नाहिद की हर तान है दीपक। तो नाहिद साहिबा, आप इस पे माशाल्लाह पूरी उतरती हैं, आपकी आवाज़ बड़ी खूबसूरत है, आपका लहजा बड़ा सुलझा हुआ, बड़ा ज़बरदस्त है माशाल्लाह से। तो आपके लिए खूबसूरत सा एक गीत हम ज़रूर पेश करेंगे आपकी खुशी में। ब्रेडफोर्ड एशियन रेडियो भी भरपूर तरीके से शामिल है, कल भी आपके लिए गीत पेश किया गया था और आज सुनती रहिए, हमारे साथ साथ रहिए, हम आपके लिए खूबसूरत सा गीत पेश करेंगे। मसऊद एक शख्स थे, अब जाने कौन थे, मरहूम हो गए, अल्लामा इकबाल ने उनके हवाले से लिखा, क्या खूबसूरत अल्लामा इकबाल ने लिखा, ये महर माह ये सितारे ये आसमान कबूद, ये महर माह ये सितारे ये आसमान कबूद, किसे खबर कि ये आलम अदम है या के वजूद, ख्याल ज्यादा व मंजिल फसाना व अफसू, ख्याल ज्यादा व मंजिल फसाना व अफसू, के जिंदगी है सरापा रहील बेमकसूद, रही न आह जमाने के हाथ से बाकी, रही न आह जमाने के हाथ से बाकी, वो यादगार कमालात अहमद व महमूद, जवाल इल्म हुनर मर गए नागहां उसकी, जवाल इल्म हुनर मर गए नागहां उसकी, वो कारवां का मताए गिरा बहा मसूद, मुझे रुलाती है अहले जहां की बेदर्दी, मुझे रुलाती है अहले जहां की बेदर्दी, फुगान मुर्गे सहर खां को जानते हैं सरूद, न कह कि सब्र में पिन्हा है चाराए गमे दोस्त, न कह कि सब्र में पिन्हा है चाराए गमे दोस्त, न कह कि सब्र मोमाए मौत की है कशूद, दले के आशिक व साबिर बवद मगर संगस्त, ज इश्क ताबा सबूरी हजार फरसंगस्त। ये अल्लामा इकबाल ने कहा।
1: And the winner is
2: Your business being heard on the radio.
3: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
4: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
5: दूल्हे का सेहरा सुहाना लगता है।
6: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
7: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड।
6: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने बोबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स,
6: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
8: रिवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
7: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
8: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, टी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
6: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
6: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
6: मंगला केटरिंग, 77 Athington Street, ब्रैडफोर्ड, BD8 ATY,
7: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज UK।
6: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर।
7: लगता है आपने AsianWeddingsUK.com का नाम नहीं सुना, जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं।
6: डिजिटल क्वालिटी, तेज और दोस्ताना सर्विस, मेल और फीमेल फोटोग्राफर्स,
7: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए।
6: आज ही मुबीन का नंबर मिलाइए
7: 07548419678।
6: AsianWeddingsUK.com, जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं।
9: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
0: موجز سامعین کرام، ایک بار پھر آپ سے مخاطب آپ کی میزبان عظمیٰ اشفاق، پروگرام انتخاب کے ہمراہ آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ، اور پوری دنیا میں یہ آواز پہنچ رہی ہے bradfordasianradio.co.uk کے ذریعے، اور ساتھ ہی ساتھ ہمارے اسمارٹ ایپ جو فون ایپ ہے اس کے ذریعے بھی آپ بڑی آسانی کے ساتھ ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں۔ جی ہاں سامعین کرام، اب وقت کس چیز کا ہے؟ ہمارے پروگرام میں جو ہمارا سب سے پسندیدہ ترین سیگمنٹ ہے وہ ہے یہ ناول دستک نہ دو، جو آپ کے گوش گزار ہم کرتے ہیں ہر منگل کے روز۔ یہ ناول کا کچھ حصہ، ایک آدھ باب جو ہے وہ آپ کے لیے پیش کیا جاتا ہے، اور کہانی کیا ہے؟ یہ کہانی ہے گیتی آرا کی۔ گیتی آرا کے ساتھ ایک لڑکے صفدر یاسین، جس کو لیو چو بھی کہتے ہیں کیونکہ وہ چائنا سے ہے، چین سے آیا ہے روزی روٹی کے چکر میں۔ وہ یہاں ہندوستان میں آیا ہے جب انڈو پاک اکٹھا تھا، تقسیم سے پہلے برصغیر پاک و ہند میں۔ وہ کام کی غرض سے کراچی آ کے رکتا ہے اور کراچی سے پھر دوسرے شہر جاتا ہے، اور وہاں پہ گیتی آرا جو ہے وہ بہت امیر کبیر گھرانے سے تعلق رکھنے والی بچی ہے، دو اس کی بہنیں ہیں، اور ساتھ ہی ساتھ کیا ہے کہ صفدر لیو چو جو بیچارہ جو ہے وہ اپنا گھر بار چھوڑ کے، اپنے بہن بھائیوں ماں باپ کو چھوڑ کے، باپ تو اس کا فوت ہو چکا ہوتا ہے، صرف اس کی ماں ہوتی ہے، اور وہ اپنی ماں کو آسانی مہیا کرنے کے لیے، آرام پہنچانے کے لیے وہ روزی روٹی کے چکر میں یہاں آ جاتا ہے۔ وہاں پہ وہ سانگ، ایک اس کا ہے دکاندار، جوتوں کی دکان ہے اس کی، اس کے پاس وہ کام کرتا ہے۔ لیکن صفدر جو ہے، صفدر یاسین اس کا پورا نام ہے، ہے تو مسلمان لیکن لوگ اسے لیو چو کے نام سے جانتے ہیں زیادہ تر، تو وہ وہاں پہ کام بھی کرتا ہے جوتوں کی دکان پہ، اور ساتھ ہی ساتھ وہ بہت بڑا مصور بھی ہے، بڑا خوبصورت پینٹنگز بھی بناتا ہے، تو بہت کاریگر آدمی ہے، اور پھیری لگاتا ہے، یعنی اس وقت لوگ پھیری پہ جا کے بیچا کرتے تھے سامان، اپنی سائیکل پہ گٹھڑی لے جاتا ہے، وہاں پہ اس کے کمونوز ہوتے ہیں، نائٹ سوٹس ہوتے ہیں، بیڈ شیٹس ہوتی ہیں، اور اس طرح سے ٹیکوزی کورز وغیرہ، تو وہ چیزیں پھر وہ اپنی ماں کے ہاتھ کی اور دوسرے لوگوں کی بنی ہوئی وہاں بیچا کرتا تھا۔ تو اس کی ملاقات ہوتی ہے وہاں پہ، وہ جاتا ہے، چائنا مین کہتے ہیں اس کو، صفدر لیو چو کو، اور وہاں تک ہم پہنچے تھے کہ وہ وہاں بیچنے جاتا ہے سامان۔ تو گیتی آرا، اس کی بہن سولت، اس کی شادی ہونے کو ہے، اور سولت جو ہے گیتی آرا سے بالکل مختلف طبیعت کی مالک ہے، بہت ہی بیچاری نائف سی، بڑی مسکین سی، اور ہر بات سننے ماننے والی اپنی اماں کی۔ لیکن گیتی آرا جو ہے وہ کافی باغی قسم کی بچی ہے، وہ اپنی والدہ کی بات نہیں مانتی، ان کے ساتھ ان کے چچی بھی رہتی ہیں جو کہ بیوہ خاتون ہیں، لیکن انہوں نے اپنی بچیاں جو ہیں وہ اپنے چھوڑی ہوئی ہیں اپنے سسرال میں اماں کے ہاں، اور خود وہ ادھر رہتی ہیں۔ तो गेतियारा के भाई भी हैं दो और साथ ही साथ गेतियारा की मुझे एक बहन भी है। तो बात यहां तक पहुंची थी कि एक दिन गेतियारा जो है वो जामन के दरख्त पर चढ़ी हुई थी जामन उतारने के लिए। अभी ये बच्ची हैं, यहां पे अभी दिखाया गया कि इनका बचपना है, तो वो गिर गई दरख्त से और सफदर लियूचू जो है उसने उसको उठा के अंदर पहुंचाया घर में और फिर वहां से वो हॉस्पिटल गई। उनकी हड्डी टूट गई टांग की और पांव की भी, कलाई की भी साथ। तो वहां अब वो हॉस्पिटल में एडमिट हैं और जो उनके वालिद हैं गेतियारा के, बड़े वजादार, बड़े खूबसूरत, बड़े मुगलई खदोखाल के मालिक, और सफदर को नहीं पता था कि ये मुगलई खानदान से ताल्लुक रखते हैं, लेकिन उसने सोचा कि ये बादशाहों की ही औलाद हो सकती है जो इस तरह की हैं। उसके बाद क्या था कि चची जान जो है वो हॉस्पिटल में उसके साथ मौजूद है गेती के साथ, लेकिन जाहिर है उसका वो दिल इतना बहला नहीं सकती। तो अब आगे बाब नंबर 10 हम शुरू करते हैं। अल्ताफ आत्मा लिखती हैं, हर दूसरी तीसरी दोपहर को वो सांग के बकने झकने की परवाह किए बगैर चुपके से खिसक आता। बड़ी खामोशी से जीने तय करता हुआ अस्पताल की दूसरी मंजिल के 10 नंबर कमरे के दरवाजे पर जाकर दस्तक देता और वो पुरशौक नजरों से दरवाजे की तरफ देखते हुए आवाज देती, आ जाओ। बेहद मसखरी सी शक्ल बनाए वो उसके पलंग के करीब आ झुकता, जामन खाने वाली लड़की अब कैसी है, और कभी कहता, हेलो फैटी, क्या हाल है। इतनी तो मैं दुबली हो गई हूं और तुम मुझे अब भी फैटी कहते हो, वो हंसी। उसके आ जाने से चची जान को बेफिक्री सी हो जाती और उनको इधर उधर के मरीजों के कमरों में जा बैठने और उनके तीमारदारों से गप्पे हांकने की आजादी मिल जाती। वो उसके लिए खट्टा चूरन, लेमन ड्रॉप्स और ऐसी ही छोटी मोटी सस्ती चीजें लाया करता था और वो बड़े शौक से खाया करती थी। गेती को सफदर यासीन की आमद का यूं और इंतजार रहा करता था कि वो ऐसे वक्त आता जब किसी दूसरे के आने का कतई इम्कान ना होता था और वो पड़ी पड़ी उकता रही होती थी। वो उसकी तरह तरह की नकलें और लतीफे सुनाता और वो दिन भर कर हंसती। बाज वक्त यूं भी होता कि वो तकलीफ और बेचैनी में आंसू बहाती होती, लेकिन उसको कमरे के अंदर दाखिल होते देखकर उसकी आंसुओं से लबरेज आंखें मुस्कुराने लगती। उसकी बातें, बेवकूफाना सवालात और दिलचस्प हरकतों से वो इतना महफूज होती कि वो ये भी भूल जाती कि वो 15 दिन से जकड़ी हुई पलंग पर पड़ी है और उठकर बैठने को भी तरस गई है। गेती उसको देखकर खुश होती थी और बहल जाती थी, फिर भी उसकी हैसियत उड़ते उड़ते खिड़की में आ बैठने वाली चिड़िया या किसी बेतुकी सी जगह पर खिले हुए छोटे से बेहकीकत खुदरौ फूल से ज्यादा न थी, जिसको देखकर वक्ती तौर पर कोई उसकी तरफ मुतवज्जो हो जाए और फिर फौरन जहन से निकाल दे। यही वजह है कि उसके इस तरह आ जाने का जिक्र किसी दूसरे घर वाले के सामने आया ही नहीं, और गेती ने तो शायद यूं भी जिक्र ना किया होगा कि वो इन तमाम बातों को राज बनाकर रखती थी जिनसे उसको इंतहाई दिलचस्पी होती थी। और वो था कि घंटों बैठा उस बीमार और मुंह फट सी लड़की के साथ सर मारा करता, और जब अस्पताल के गेट से उसकी साइकिल निकलती होती तो उसको बड़ी तस्कीन सी महसूस होती, जैसे ये वक्त वो अपने घर में गुजार कर आया हो। उसकी इस खामोश आमद का इल्म सौलत को उस शाम को हुआ जब उसने गेती की मेज पर जर्द और सुर्ख कांच की बनी हुई दो नाजुक नाजुक नन्नी नन्नी सी बतखें और एक कुत्ता रखा देखा। अरे, ये तुम्हारे पास कहां से आ गए, उसने गेती के बालों में इंतहाई मुलायमत से ब्रश फेरते हुए पूछा। गेती कोई जवाब दिए बगैर अपनी नई स्टोरी बुक की तस्वीरें देखती रही। वो जो चाइना मैन है ना, वो अक्सर इनको देखने आता रहता है, वो दे गया है। चची जान ने अपने बटवे से कुतरी हुई छालिया और इलायची निकालकर सौलत की तरफ बढ़ाते हुए इत्तला दी। अच्छा, तो क्या वो उसको देखने आता रहता है, सौलत ने हैरत और इश्तियाक से पूछा। अजब था ये लड़का भी, ए लो, इसके आ जाने से तो ये अपना दुख दर्द भूल जाती हैं। गेती ने कुनखियों से ही भांप लिया कि अम्मा बेगम ने इस बात को नापसंदीदगी से सुना है, मगर तुमने ये चीजें वापस कर दी होती, इसकी क्या जरूरत थी, उन्होंने अपनी देवरानी को मलामत की। ए लीजिए, हमको खबर भी नहीं कि वो किस वक्त में ये उनकी मेज पर रखकर चलता बना। और चची जान اپنی بات تو گول ہی کر گئیں۔ کتنی ہی بار انہوں نے اس سے پان، الائچیاں اور برف منگوائی تھی اور بڑے انداز سے اسے کہتی، اے بھیا اس وقت تو تم فرشتہ بن کے آئے ہو، ہم صبح سے پان سے حیران بیٹھے ہیں، ایک دو آنے کے پان تو لا دو۔ اور وہ لپک کر جاتا اور پان لے آتا، یا جب تھرماس کی برف ختم ہو جاتی تو وہ تھرماس اس کی طرف دکھا کر کہتی، برابر والے کمرے میں برف کی ضرورت تھی، مانگ لے گئیں اور ہمارا تھرماس خالی ہو گیا، اب یہ تمہارا بیبی جو ہے پانی مانگے گی تو ہم اسے کیا دیں گے؟ اور وہ ان کی بغیر کہے اپنی خدمات پیش کر دیتا، اچھا ابھی ہم لائے گا اپنی بیبی کو برف۔ اے تو بھیا پیسے تو لے لو، وہ واجبی سا اصرار کرتی، او بھائی پیسے کا کیا، جلدی ہے، پھر لے لے گا، وہ کمرے سے نکل جاتا۔ پھر بھی تم نے خیال رکھا ہوتا، اچھا یہ اب اس کو دے دینا۔ اما بیگم نے 10 کا نوٹ ان کے ہاتھ میں دے دیا، اور دیکھو اب اس سے کہنا کہ بیبی کی طبیعت ٹھیک ہے، 2-4 دن میں پلاسٹر لگوا کر ہم اس کو گھر لے جا رہے ہیں، اب آنے کی ضرورت نہیں۔ اما بیگم کیا حرج ہے، اس کا دل بہل جاتا ہے۔ نہیں اب ان کا دل نہیں دیوانہ ہو گیا، اتنی کتابیں اور چیزیں ہیں، ہر وقت تمہاری چچی جان موجود ہیں، صبح شام ہم لوگ آتے رہتے ہیں۔ اما بیگم اس وقت سخت بیزار نظر آ رہی تھی، گیتی نے ان سے نظریں چار کرنا مناسب نہیں سمجھا۔ اب میرا بیٹا کیسا ہے؟ اچانک ہی اس کے دراز قامت وجیہ باپ نے اس کی پیشانی کو چوم کر کہا، ابا میاں، وہ بلا وجہ ہی ان کی گردن میں ہاتھ ڈال کر رونے لگی، ہائے ہائے تم تو ہمارے بہادر بیٹے ہو، بہادر بیٹا بھی کہیں رہتا ہے، کیا بات ہو گئی؟ ابا میاں، وجیہ باپ نے اس پیشانی چوم کر کہا، ابا میاں، بلا وجہ ان کی گردن میں ہاتھ ڈال کر رونے لگی، ہائے تم تو ہمارے بہادر بیٹے ہو، بہادر بیٹا بھی کہیں رہتا ہے، کیا ہو گئی؟

0: یا فنا کیا ہے؟ غبار راہ کو بخشا گیا ہے ذوق جمال، خیرت بتا نہیں سکتی کہ مدعا کیا ہے؟ دل و نظر بھی اسی آب و گل کے ہیں اعجاز، نہیں تو حضرت انسان کی انتہا کیا ہے؟ جہاں کی روح رواں لا الہ الا ہو، جہاں کی روح رواں لا الہ الا ہو، مسیح ہو میخ ہو چلیپا، یہ ماجرا کیا ہے؟ قصاص خون تمنا کا مانگیے کس سے، قصاص خون تمنا کا مانگیے کس سے، گناہگار ہے کون اور خون بہا کیا ہے؟ غمی مشو کہ ببندے جہاں گرا رفتیم، تلسم ہا شکدندہ دلے کہ ماواریم، خودی ہے زندہ تو ہے موت ایک مقام حیات، خودی ہے زندہ تو ہے موت ایک مقام حیات، کہ عشق موت سے کرتا ہے امتحان ثبات، خودی ہے زندہ تو دریا ہے بے کرانہ تیرا، خودی ہے زندہ تو دریا ہے بے کرانہ تیرا، تیرے فراق میں مستر ہے موج نیل و فرات، خودی ہے مردہ تو مانند کاہ پیش نسیم، خودی ہے مردہ تو مانند کاہ پیش نسیم، خودی ہے زندہ تو سلطان جملہ موجودات، نگاہ ایک تجلی سے ہے اگر محروم، نگاہ ایک تجلی سے ہے اگر محروم، دو صد ہزار تجلی تلافی مافات، مقام بندہ مومن کا ہے ورائے سپہر، مقام بندہ مومن کا ہے ورائے سپہر، زمین سے تابا سریا تمام لات و منات، حریم ذات ہے اس کا نشے من ابدی، حریم ذات ہے اس کا نشے من ابدی، نہ تیرا خاک لحد ہے نہ جلوہ گاہ صفات، خدا گہاں کو عظیم خاک داں بروں جستند، تلس مہر و سپہر و ستارہ بخشتند. یہ سامعین کرام علامہ محمد اقبال کا خوبصورت سا کلام تھا، ضرب کلیم سے ہم نے لیا، اور ارمغان حجاز جو ان کی کتاب ہے اس میں ان کا یہ کلام جو تھا وہ موجود ہے، آپ پڑھ سکتے ہیں. اور اقبال کی جو خودی ہے، اس کا جو فلسفہ ہے خودی کا، آپ سب جانتے ہی ہیں، خودی جو ہوتی ہے وہ خودداری ہوتی ہے، انا جو ہوتی ہے وہ ایگو ہوتی ہے، انا تکبر میں آتی ہے، خودی جو ہے وہ صرف خودداری میں آتی ہے، کہ آپ کسی کے آگے ہاتھ نہیں پھیلاتے، آپ نے مانگنا ہے تو صرف آپ اپنے مالک، اپنے خالق، بھگوان کہیے، ایشور کہیے، اللہ کہیے، آپ اس سے مانگتے ہیں، کسی اور کے آگے آپ کوئی بھی حاجت، کوئی بھی ضرورت ہو، کوئی بھی آپ کا مسئلہ ہے، پریشانی ہے، بیماری آ گئی آپ کی زندگی میں، کوئی مالی مسئلہ آ گیا، کوئی گھریلو پریشانی ہے، کوئی الجھن ہے آپ کو ذہنی یا کچھ بھی، تو آپ کس کی طرف رجوع کرتے ہیں؟ مالک اور خالق جو ہمارا ہے، جو اوپر ہے بیٹھا ہے، پروردگار ہمارا جو رب ہے، آپ ادھر ادھر نہیں جاتے. دیکھیے یہ چیز ہمیشہ ذہن میں رکھیے، بہت معمولی سا سامعین کرام فرق ہے. اکثر لوگ یہ غلط فہمی ان کو ہوتی ہے، سمجھ لیتے ہیں اس کو غلط، کہ جی دیکھیے دنیا میں جو ہمیں معاملات درپیش آتے ہیں، جیسے پہلے بھی ہم نے کہا تھا کہ آپ کا کوئی مسئلہ ہے جو لیگل تعلق جس سے رکھتا ہے، تو پھر آپ کہاں جاتے ہیں؟ آپ وکیل کے پاس جاتے ہیں، لائر کے پاس، سولیسٹر کو ہائر کرتے ہیں، آپ ان کی خدمات دیتے ہیں، ایڈوکیٹ کے پاس آپ کو جانا پڑتا ہے، بیمار ہیں تو آپ حکیم کے پاس جاتے ہیں، کسی طبیب کے پاس، کسی ڈاکٹر کے پاس، ایلوپیتھک یا ہومیوپیتھک یا جو بھی آپ ہربل دوا وغیرہ استعمال کرتے ہیں، وہ دنیا کے معاملات ہیں، ان میں مدد لینا جائز ہے، ناجائز نہیں ہے، شرک میں نہیں آئے گا. لیکن جو غیبی معاملات ہوتے ہیں سامعین کرام، جو وہاں پہ مسئلہ مسائل آ گیا، دیکھیے اب ڈاکٹر کے پاس جاتے ہیں، دوائی لے کے آتے ہیں، اب ڈاکٹر کے ہاتھ میں شفا کس نے رکھی؟ اللہ نے. اس دوائی میں شفا کون ڈالتا ہے؟ اللہ تعالیٰ ڈالتے ہیں، ورنہ اللہ نہ چاہے تو کوئی، وہ کہتے ہیں نا، وہ جو شاعر نے کہا تھا کہ الٹی ہو گئی سب تدبیریں، کچھ نہ دوا نے کام کیا، الٹی ہو گئی سب تدبیریں، کچھ نہ دوا نے کام کیا. تو یہی ہوتا ہے کہ جب اللہ نہ چاہے تو کچھ کام نہیں ہو سکتا ہمارا، لیکن جب وہ چاہے تو خواب پوری دنیا آپ کے خلاف کھڑی ہو جائے، آپ کو گرانے میں، آپ کو تذلیل آپ کی کرنے میں، آپ کی بے عزتی کرنے میں، کچھ بھی ہو جائے، وہ تب تک نہیں کامیاب اپنے مقاصد میں ہو سکتے جب تک اللہ نہ چاہے، اس کا حکم نہ ہو. ایک چیز اور بتانا چاہیں گے, بہت ضروری ہے سامعین کرام, ذرا غور سے سنیے گا, کان لگا کے دھیان سے. عموماً ترجمہ کیا جاتا ہے, قرآن پاک ہی کی ایک آیت ہے, اس کا ترجمہ کیا جاتا ہے کہ کوئی پتہ دنیا میں نہیں گرتا بغیر اللہ کے حکم کے, یعنی ہر پتہ جو گرتا ہے وہ اللہ کے حکم سے گرتا ہے. تو اس آیت کا جو اصل ترجمہ مفہوم کیا ہے اس پہ بھی بات کریں گے, کیونکہ ابھی ہم دیکھ رہے ہیں کہ وقت ہے کمرشل بریک کا, تو ہمیں بریک کی طرف بڑھنا ہے, اس کے بعد آپ سے بات ہوتی ہے. ساتھ ساتھ رکھیے گا بریڈفورڈ ایشین ریڈیو کے.
1: Bradford's number one Asian community radio, Bradford Asian Radio, on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: دولہے کا سہرا سہانا لگتا ہے.
7: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا. ملان کی شیروانی, شلوار قمیض, ویسٹ کوٹ, پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں. مردانہ ملبوسات کا بریڈفورڈ کا منفرد مرکز, جن کے لباس عام سے دلہے کو شہزادہ بنا دیں.
8: ملان دلہا ہاؤس, 8183 وائٹ ایبی روڈ, بریڈفورڈ, BDH8DR, ٹیلیفون 07885428349, ادر برانچ دی مغل ایمپوریم, 1304 لیڈز روڈ, بریڈفورڈ.
7: سنیے, جیسا بھابھی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے.
8: تمہیں پتا ہے بھابھی نے وہ بھی اس کارپیٹ کے اسپیشل آفر کا فائدہ اٹھایا ہے, جہاں کارپیٹ فرام اونلی 299 پر اسکوائر یارڈ, دیوان بیڈز فرام اونلی 99 پاؤنڈز.
7: خوبصورت کارپیٹس, لیمینیٹ, لائنو اور وہ بھی فری میجرنگ, فری کوٹنگ اور فری ڈلیوری کے ساتھ. بوبیز کارپیٹس, لسٹڈ ڈائریکٹ, ٹریفک لائٹس, اولڈ مسٹر ویلیو بلڈنگ, BD3 ADN. بوبی آئیے, بھابھی لائیے اور دیدا زیب کارپیٹ سے گھر سجائیے. نمبر ملائیے 07414260078.
9: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
10: تو کھل کر کیوں نہیں کہتی کہ آج بیلز جانے کا ارادہ ہے؟
9: جی ہاں, بیلز, جہاں فش اینڈ چپس, برگرز, فل انگلش بریک فاسٹ, فریش کیکس اینڈ میکرونز,
10: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے. اوپن 7 ڈیز, بیلز, سی روم, 46 رولی ایونیو, بریڈفورڈ, BD6 1DA, فون 01274306567, بیہائنڈ شیل پیٹرول اسٹیشن.
7: ارے سنتے ہیں, اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
10: ایسا عمدہ, لذیذ اور مزیدار کھانا تو بریڈفورڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
7: منگنی, سالگرہ, شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے,
10: اور خوشبو, لذت اور ذائقہ خود گئے کہ منگلا کیٹرنگ سے آیا ہے.
7: منگلا کیٹرنگ, 77 Athington Street, بریڈفورڈ, BD8 ATY,
10: ٹیلیفون 01274731555, منگلا کیٹرنگ سروسز .UK.
11: عمر کا اتنا سا گوشوارہ ہے, تمہیں نکال کے دیکھا تو سب خسارہ ہے. محمود رضوی اکاؤنٹنٹ, جی ہاں, چھوٹے سے چھوٹے ٹیکسی اکاؤنٹ سے لے کر بڑی سے بڑی کمپنی کے اکاؤنٹ بنوانے کے لیے قابل اعتماد نام محمود رضوی اکاؤنٹنٹ, آڈیٹ اینڈ اکاؤنٹنسی, ٹیکسیشن, VAT, بک کیپنگ, پے رول, فنڈ ریزنگ, کمپنی فارمیشن, مارگیجز. اکاؤنٹس کے کسی بھی مسئلے کے لیے نہ ہو پریشان, کیونکہ آپ کی مشکل کریں گے آسان محمود رضوی چارٹرڈ سرٹیفائڈ اکاؤنٹنٹ. محمود رضوی, گریٹ ہاٹن روڈ, آن بریڈفورڈ, 424453. محمود رضویز.
1: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
0: مولوی سمیع کرام, آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات. 1413 AM पर अपनी मेजबान उस्मा अशफाक के हमरा प्रोग्राम इंतखाब आपके लिए पेश किया जा रहा है। हर सोमवार और मंगल को ये प्रोग्राम आपके लिए पेश किया जाता है 10 बजे से लेकर तकरीबन 1 बजे तक। उम्मीद है कि अब तक इंतखाब आपको पसंद आया होगा, खबो गीतों की शक्ल में था या अलामा इकबाल की शायरी जो आज उनका मुंतखब कलाम आप तक हम पहुंचा रहे हैं। इसके अलावा जो नावल दस्तक ना दो उसका सिलसिला हमने शुरू कर रखा है, आज 10वां बाब उसका आपके लिए हमने पेश किया। सामीन कराम, भूले नहीं हैं हम जी बिल्कुल। कमर्शियल ब्रेक से पहले बात हो रही थी कि एक आयत है उसका जरा तर्जुमा, क्योंकि इस तरह से किया जाता है तो उसका मफहूम जो है वो बहुत मुख्तलिफ हो जाता है। तर्जुमा यूं किया जाता है उस आयत का कि जी दुनिया में, मतलब पूरी, बल्कि दुनिया क्या, पूरी कायनात में एक पत्ता भी नहीं गिरता उसके हुक्म के बगैर, अमूमन ये तर्जुमा किया जाता है। हालांकि उसका असल मफहूम या तर्जुमा कहिए वो ये है कि कायनात में कोई पत्ता भी नहीं गिरता मगर जो अल्लाह के इल्म में ना हो। अब ये जरा सा बिल्कुल अल्फाज का आगे पीछे है लेकिन इससे मफहूम बहुत बदल जाता है। अब आपको थोड़ा सा जरूर इसको कोशिश करेंगे अपनी तरफ से अपने इल्म के मुताबिक जितना है समझाने की, बाकी हर एक माशाल्लाह से आप लोग बाशऊर हैं, आप लोग माशाल्लाह से बड़े इल्म वाले लोग हैं, आलिम फाजिल लोग हैं। उम्मीद तो यही है कि आप समझ जाएंगे कि देखिए पत्ता गिरता है, अल्लाह ताला का एक कानून कुदरत है, मौसम आते हैं अपने वक्त पर, दिन रात आते हैं, सूरज अपने वक्त पर निकलता है, चांद अपने वक्त पर निकलता है, फिर सूरज गरूब हो जाता है अपने वक्त पर रोजाना, तो ये अल्लाह ताला ने कानून कुदरत बना रखा है। मौसम अपने वक्त पे देखिए आते हैं, गर्मी है, सर्दी है, खिजां है, बहार है, बहार आती है तो नई कोंपलें फूटती हैं, नए फूल खिलते हैं, नए पत्ते जो है ना वो दरख्त हरे भरे हो जाते हैं, ये सब जानते हैं, ये हकीकत है, एक खुली हकीकत, आया हकीकत जिसे कहते हैं, तो ये कानून कुदरत भी है। उसके बाद जब खिजां का मौसम आता है वही पत्ते, सरसब्ज पत्ते जो हैं वो आहिस्ता आहिस्ता जर्द होना शुरू हो जाते हैं, उसके बाद वो झड़ जाते हैं, गिर जाते हैं। तो कहने इस आयत का मतलब ये नहीं है, हम ये कहते हैं, इसकी बात करने का मकसद समझ लीजिए कि हम ये कहते हैं कि जी हर काम जो है ना वो अल्लाह के हुक्म से होता है, तो सवाल यहां फिर ये भी तो उठता है ना कि जो गलत काम हो रहे हैं दुनिया में, जो जुल्म ज्यादती कोई कर रहा है, जो कोई किसी का हक मार रहा है, जो कत्लो गारत हो रही है दुनिया में, तो आया क्या माजल्ला सुम्मा माजल्ला अल्लाह के हुक्म से हो रहा है? इसलिए हमने ये आयत मुंतखब की और थोड़ा सा समझाने की कोशिश करेंगे जो हमारी समझ में बात आई कि बुरी चीजें जो होती हैं अच्छाई बेशक अल्लाह के हुक्म से आती है, हर चीज तकलीफ मुसीबत परेशानी भी अल्लाह ही के हुक्म से आती है लेकिन वो आजमाइशें होती हैं। ये जो इस आयत में कहा गया है ना कि एक कोई पत्ता भी नहीं गिरता मगर कि वो अल्लाह के इल्म में ना हो, ऐसा नहीं है कि अल्लाह के हुक्म से वो हर पत्ता गिरता है। अल्लाह ने कानून कुदरत बना दिया, जब मौसम जैसे जैसे आएगा उस हिसाब से वो पत्ते दरख्तों से झड़ जाएंगे। हाँ, ये बात इसमें बताई गई है कि अल्लाह ताला का इल्म जो है वो कदीम है, वो हर चीज को जानता है, जो अभी हो चुकी, जो इस वक्त हो रही है, जो कल को होने वाली है, वो हर उस चीज से बाखबर है, खा वो इंसान करे, खा वो जमादात करें, नबादात करें, पौधा है, चरिंद परिंद है, कोई भी चीज है, कोई भी अल्लाह की मखलूक है, सब अल्लाह के इल्म में है कि रोजे कयामत तक क्या कुछ कोई क्या करेगा, कैसे करेगा, क्या होगा, वो उसके इल्म में है, वो जानता है। बाकी अगर हम खुदा ना खास्ता बुराई का इरादा करते हैं, हमारी नीयत है किसी को नुकसान पहुंचाने की और हम उसको, उस नीयत को, उस इरादे, उस ख्याल को अमली जामा भी पहनाते हैं और हम उसको बुरा करने के लिए बड़ी प्लानिंग करते हैं, सोचते हैं, गौर व फिक्र करते हैं किस तरह से क्या करना है, फिर उस पर अमल दरामद भी हो जाता है, तो वो हमारा अपना जो इरादा और इख्तियार हमें अल्लाह ने दिया हम उसका नाजायज इस्तेमाल कर रहे हैं। ये चीज जहन में रखिए, इसके बारे में सोचिए। अच्छी नीयत होगी तो अल्लाह ताला देखिए इतना रहीम और करीम है इस हवाले से भी कि वो सिर्फ अच्छी सोच ही पे बदला दे देता है, अमल में नहीं भी आई वो बात, आपको बदला, अच्छा बदला मिल गया, ठीक है। लेकिन क्या है, कि अगर आपने बुरा कोई ख्याल सोचा, कोई बुरी बात सोची, जब तक उसको अमली जामा नहीं पहनाएंगे, जब तक उस पर आप अमल नहीं करेंगे, वो एक्शन नहीं होगा, तब तक उसका गुनाह इंसान को नहीं मिलता। तो ये तो उसकी रहीमी और करीमी की एक और मिसाल है। और हमेशा याद रखिए, ये दुनिया जो है ये इंसाफ के असूल पर कायम नहीं की गई है। इसी वजह से बहुत सी गलत फहमियाँ पैदा होती हैं। फलां छोटा सा बच्चा था, उसे कैंसर हो गया, भाई अल्लाह को ख्याल क्यों नहीं आया, माज़ अल्लाह सुम्मा माज़ अल्लाह, अल्लाह की हिकमत को हम नहीं जानते। हर जुमे को अक्सर लोग सूरह कहफ की तिलावत करते हैं, तो उससे क्या सबक मिलता है? वो जो तीन वाक़यात उसमें शामिल किए गए, तो उनको ज़रा कभी आप गौर से उन पर तदब्बुर कीजिए कि वो जो एक बच्चे को हज़रत मूसा अलैहिस्सलाम ने, उसको हज़रत खिज़र ने मार दिया था, और फिर वो दीवार जो थी उसकी वाली बात, और तीसरी वो बात जो थी कश्ती जो थी उसको तोड़ दिया, तो उन वाक़यात में हिकमत है, बताया गया है मूसा अलैहिस्सलाम को, उसकी वजूहात बाद में बयान की गई हैं। तो समीने गरम ये सोचना चाहिए कि पहला असूल कि ये कायनात इंसाफ के असूल पर कायम नहीं की गई, वरना अल्लाह को पता है कि कौन किस पे क्या जुल्म क्या ज्यादती कर रहा है, कौमें किस पे क्या जुल्म ज्यादती कर रही हैं, कहाँ कहाँ इंसाफ नहीं हो रहा, कहाँ पे अदल के तकाजे पूरे नहीं किए जा रहे, कहाँ पे किसी का हक खाया जा रहा है, ये सब अल्लाह के इल्म में है। तो अगर वो सब कुछ अभी करना शुरू हो जाए, हमें अदले का बदला फौरन फौरन देना शुरू हो जाए, तो फिर इम्तिहान काहे का, फिर रोज़े क़यामत किस चीज़ के लिए बनाया गया? ये सोचने की बातें हैं, गौर व फिक्र करने की बातें हैं। ज़रा रोज़ी रोटी के चक्कर से निकल के, और ज़रा आज शॉपिंग क्या करनी है और खाना क्या बनाना है और पहनना क्या है, इससे हटके भी थोड़ा सा अपने दीन को सोचने की कोशिश करनी चाहिए। और जो पहले भी बात हुई थी, बड़ी हैरत की बात है, बड़ी अगर इंसान कभी कुरान पे गौर व फिक्र करे, अगर इंसान उस पर तदब्बुर और तफक्कुर जिसे कहते हैं ना, अगर इंसान करे, तो सिर्फ 3% 3% जो है ना अहकामात दिए गए हैं, डूज और डोंट जिन्हें कहते हैं, आप शरीयत का नाम दे सकते हैं, आप कानून का नाम दे सकते हैं उसको, उस पे मुश्तमिल है। और बाकी 97% जो है अल्लाह ताला ने कुरान में इखलाकियात के बारे में बात की, इंसान के बारे में बात की, खुदा से ताल्लुक जो है और इंसान की ज़िंदगी का जो मकसद है उसके बारे में अल्लाह ताला ने बात की। लेकिन हम कुरान को बस तिलावत समझ के, हम लगता है फ़र्ज अदा हो गया, हमने उसका हक पूरा कर दिया, ऐसी बात नहीं है। क्यों कहा जाता है कि जी दीन इस्लाम जो है ऐन ज़ाब्ता हयात है, उसका मतलब ये कि हमारी ज़िंदगी के जितने भी मामलात हैं, जितने भी तौर तरीके हैं, सब के सब उनको कुरान ने बयान कर दिया, और हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने करके दिखा दिया। हम ये नहीं कह सकते कि जी ऐसा कैसे हो सकता है, ये कैसे मुमकिन है, हाउ इज़ इट पॉसिबल, इंसानी तौर पर तो ये हो ही नहीं सकता। नहीं, हो सकता है, बल्कि हुआ है। हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने, नबी आखिरुज़्ज़मा ने अपनी पूरी ज़िंदगी, उनकी कुरान जो था वो, हज़रत आयशा से सवाल किया गया था ना एक मरतबा, किसी सहाबी ने किया कि जी कुरान क्या है, मतलब इखलाक क्या है उसमें, तो उन्होंने यही जवाब दिया था कि आगे पीछे अल्फाज हो सकते हैं, अल्लाह ताला करम फरमाए, कि जी तुम नबी सल्लल्लाहु अलैहि वसल्लम को नहीं देखते, उनकी पूरी ज़िंदगी जो थी वो इखलाक का आला तरीन नमूना थी। हम इखलाक को क्यों भूल गए? हम इस मुरव्वत को, इस रवादारी को, इन चीज़ों को कि जी किसी से किस तरह आपने बात करनी है, तहजीब क्या है, तमीज़ क्या है, बच्चों के साथ शफकत से पेश आना है, नरमी से पेश आना है, बड़े की इज्जत और एहतराम है वो करना है, मिलजुल के रहना है, सबसे बड़ी बात। कहीं पे भी हमें रहबानियत का सबक नहीं दिया गया दीन में। चिल्ले काटने के लिए नहीं कहा गया कि जी आप चले जाइए, छोड़ के अपने बीवी बच्चों को अपनी जिम्मेदारियों से दस्तबरदार होके, और आप जाके जनाब कोने में बैठ के इबादत कीजिए। इबादत तो यह है जो आप कर रहे हैं इस वक्त। अगर आप रोजी रोटी के लिए बाहर निकले हुए हैं, काम काज में मसरूफ हैं, अगर आप रस्के हिलाल कमा रहे हैं, खा रहे हैं, वो इबादत ही तो है। खवातीन घर में बैठी इस वक्त खाना बना रही हैं बच्चों के लिए, शौहर के लिए, अपने सास ससुर के लिए, वालिदैन के लिए, जो भी खिदमत कर रही हैं, घर को साफ सुथरा करना, कपड़े उनको धो के देना, उनकी आयरनिंग करना, इस्तरी करना, सब कुछ, ये क्या है? اگر آپ اللہ کی رضا کی خاطر نیت سے کرتے ہیں تو یہ بھی عبادت ہی کے زمرے میں آتا ہے. عبادت کا مطلب یہ ہرگز نہیں ہے کہ بس آپ ہر وقت سجدے میں پڑے رہیں, آپ نمازیں پڑھتے رہیں, آپ ساری عمر روزے رکھتے رہیں, بلکہ اللہ کے نبی نے صلی اللہ علیہ وآلہ وسلم نے اسے ناپسند فرمایا. بہت سی اس میں روایات موجود ہیں, آپ خود پڑھ کے دیکھ لیجیے. ایک شخص آیا تھا, اس نے بس پوچھا تھا کہ بتا دیجئے کہ کیا عمر روزے رکھتے رہیں, بلکہ اللہ کے نبی نے صلی اللہ علیہ وآلہ وسلم نے اسے ناپسند فرمایا. بہت سی اس میں روایات موجود ہیں, آپ خود پڑھ کے دیکھ لیجیے. ایک شخص آیا تھا, اس نے بس پوچھا

0: بڑی بری عادت ہے بولنے کی، ہر دفعہ پچھلا ستم بول جاتا ہوں.
1: واہ واہ بہت خوب.
0: اکثر بندوں کے ساتھ ایسے ہوتا ہے جو ہفتے کی بندوں سے بار بار ڈسے جاتے ہیں، تو ان کے لیے تھا خاص کر یہ شعر.
1: جی جی.
0: پھر چاہے انتہا کا شعر لکھا ہم نے، انتہا کی حد تک چاہتا تھا جسے،
1: انتہا
0: کی حد تک چاہتا تھا جسے، انتہا کر دی اسی نے بے وفائی کی.
1: آئے ہائے ہائے ہائے، انتہا کر دی اسی نے بے وفائی کی. واہ واہ بہت خوب بہت خوب.
0: ہم نے اس کو چاہنے کی انتہا کی، اس نے ہمارے ساتھ بے وفائی میں انتہا کر دی.
1: واہ واہ بہت خوب.
0: کیا ہی خوبصورت لفظوں کو اس کو میں نے ڈالنے کی کوشش کی ہے.
1: جی
0: امید کرتا ہوں آپ کے سامنے ان کو پسند آئے گا.
1: جی
0: چلتے ہیں اپنے نیکسٹ کلام کی شعر کی طرف.
1: جی.
0: تو نے جو درد دیے ان کا حساب نہیں کروں گا.
1: واہ واہ واہ واہ بہت خوب بہت خوب.
0: یعنی کہ کوئی حساب نہیں رکھنا تیرے سے، محبت ہی بے حساب ہے. ایک میرا جو سب سے میں نے پہلا اپنا جو شعر لکھا تھا نا، اچانک ہی مجھے آمد کی تھی.
1: جی جی.
0: وہ میں شعر ابھی سنانے جا رہا ہوں آپ کے سامنے ان کو.
1: جی جی.
0: کہ یہ جیسا کہ ان سب کو پتا ہے آج کل سب کہتے ہیں کہ مطلب کے تعلق ہیں، مطلب کی یاری ہے، مطلب کے رشتے ہیں، جو ہے بھی انفارچونیٹلی سچی بات.
1: جی جی.
0: صدقے جاؤں اس مطلب کے،
1: صدقے جاؤں
0: اس مطلب کے کہ اس نے انسانوں کو جوڑ رکھا ہے.
1: آہا
0: کیا کیسا جی.
1: جی زبردست واہ واہ بہت خوب.
0: جی تو ایک میرا اگلا شعر میرے ان سب بہن بھائیوں کے لیے اور آپ سب سننے والوں کے لیے جو اکثر اپنے تعلق یا رشتے یا یاری یا دوستی بچانے کے لیے نا برداشت کا مظاہرہ کرتے ہیں، اور چاہتے ہوئے بھی کچھ آگے سے وہ جواب نہیں دیتے کہ کہیں کوئی رشتہ نہ ٹوٹ جائے، کوئی تلک نہ ٹوٹ جائے. یہ اسپیشل شعر میں ان قسماتوں کی نظر کروں گا.
1: جی جی.
0: تو پلیز غور سے سنیے گا ذرا اور لفظوں کی گہرائی کو سمجھیے گا.
1: جی جی.
0: کوئی کیا لگائے گا اندازہ میری برداشت کا.
1: ہاں ہاں.
0: کوئی کیا لگائے گا اندازہ میری برداشت کا، میں نے تو اپنا حق بھی چھوڑا ہے تلک بچانے کے لیے.
1: ہاں ہاں. واہ واہ بہت خوب بہت خوب.
0: کیسا لگا جی.
1: جی جی زبردست بہت خوب.
0: اور جی جن کے اکثر یار دوست ہیں یا ان کے کوئی رشتے دار ہیں یا تو تعلق والے جو بھی ان کے حلقہ بعد میں بننے ہیں، جو ان سے اکثر جھوٹ بولتے ہیں، تو یہ اسپیشل شعر ان کے لیے.
1: جی.
0: جو بندہ ان جھوٹے لوگوں سے تنگ ہو. جی چاہتا ہے شہر کے سارے آئینے بنا لوں اپنے دوست.
1: واہ.
0: جی چاہتا ہے شہر کے سارے آئینے بنا لوں اپنے دوست کہ لوگ کہتے ہیں آئینے جھوٹ نہیں بولتے.
1: واہ واہ واہ. لوگ کہتے ہیں آئینے جھوٹ نہیں بولتے. بہت خوب بہت خوب.
0: سو اگلا شعر میں آپ کے سامعین کی، آپ کے جو لسنر ہم کی نظر کرنا چاہوں گا.
1: جی ارشاد.
0: سزائیں تو بہت جیلی ہم نے مگر، سزائیں تو بہت جیلی ہم نے مگر، دکھ اس بات کا ہے قصور کا بھی پتا نہیں.
1: دکھ اس بات کا ہے کہ قصور کا بھی پتا نہیں. واہ واہ واہ واہ بہت خوب.
0: ایسی ایسی سزائیں نہیں ہیں. تو میں مزید دو شعر اور آپ کے سامعین کی سماعتوں کی نظر کرنا چاہوں گا.
1: جی جی.
0: کہ آج کل جیسے سب کو پتا ہے ہر طرف نفرتیں تقریباً پھیلی ہوئی ہیں، کوئی کسی کا اپنا نہیں، کوئی کسی کو محبت سے پیش نہیں آتا.
1: جی جی.
0: افسوس ہم اچھے نہ بن سکے بیوپاری. ویوپاری میں آپ کے سامنے کو بتاتا چلو، کہتے ہیں جیسے شاپ کیپر ہے، سیلز مین ہے، یا کچھ چیز بیچنے والا کاروباری بندہ.
1: جی جی.
0: افسوس ہم اچھے نہ بن سکے ویوپاری، محبت بیچنے چلے تھے نفرتوں کے دور میں.
1: محبت بیچنے چلے تھے نفرتوں کے دور میں. واہ واہ.
0: جی. کیونکہ نفرتوں کا دور چل رہا ہے.
1: جی.
0: تو آخری شعر جو میں نے آج آپ کے پروگرام کے حساب سے اپنے آپ کے ناظرین کو سنانا چاہوں گا.
1: جی.
0: میرے ہر دکھ درد میں صرف تیرا ہی نام آتا تھا. میرے ہر دکھ درد میں صرف تیرا ہی نام آتا تھا، ہم مقدر پر ڈالتے رہے تمہیں بچانے کے لیے.
1: ہم مقدر پر ڈالتے رہے تمہیں بچانے کے لیے. واہ واہ واہ واہ بہت خوب.
0: تو جی بہت شکریہ آپ نے مجھے ٹائم دیا، اور آپ کے سامعین کا بھی شکریہ جنہوں نے مجھے سنا. तो मैं रेगुलर हाजिर होता रहूंगा और इंशाल्लाह इसी तरह अपने नए जो आने वाले शेर हैं तो मैं आपको सुनाता रहूंगा। उम्मीद करता हूँ आप सबको पसंद होंगे। अपना ख्याल रखिएगा और प्रोग्राम हमारे महबूब भाई का प्रोग्राम भी सुनते रहिएगा। अस्सलाम वालेकुम
1: जी। वालेकुम सलाम जी। तालियों की गूंज में हम आपको अलविदा कहते हैं जनाब। ये थे भाई माजिद साहब, आपने सुना, ये अभी नए शुरू हुए हैं, नए शायर तशरीफ लाए हैं, आपको हमने सुनाया इनके कलाम को। और देखें अब वक्त हुआ चाहता है कमर्शियल ब्रेक का। भाई माजिद आपका ज़रूर इंतज़ार रहेगा नेक्स्ट वीक, और इसी तरीके से आते रहिएगा और हमारी महफिल को चार चांद लगाते रहिएगा। बहुत बहुत शुक्रिया।
2: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
3: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
4: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
3: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
4: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
3: फर्स्ट चॉइस
4: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
3: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
4: 01274317644।
5: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
6: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
4: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
6: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
4: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
6: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्राडफोर्ड, BD8 ATY।
4: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
6: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
4: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
6: बालियां, अंगूठियां और हार,
4: जो दुल्हन करे सिंगार,
6: आज ही मामू काके की दुकान,
4: खालिस सोने की पहचान,
6: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
4: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
6: आपकी शान
4: हमारी आन,
6: क्वालिटी की पहचान,
4: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
6: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
4: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
6: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
4: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम, सेफ पे राइडर,
6: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
4: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
6: safewayrider.co.uk।
7: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
8: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
7: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 days, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
4: ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
9: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
10: ओपन 7 days, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड 9627229622।
9: लव फर्नीचर, फर्नीचर यू लव।
11: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
12: You're listening to Bradford Asian Radio, 1413 AM, and online.
13: Listen on your PC or laptop. The best Asian music online.